105.5 MHz को तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ FM 100.2 MHz अनि न्यूज अन एआईआर एपमा पनि। समय यसबेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब सुनौ प्रथममा यो आधुनिक गीत।

अब भने यहाँहरू समक्ष राखिरहेछु। सुदीप वाइवाको आवाजमा लोकगीत, शब्द शरण राईको छ भने सङ्गीत रहेको छ गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि अब भने समय भएको छ समाचारको। यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेता रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन प्रति भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जुनमा नीट युजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा प्रक्रियामा निष्पक्षता र पारदर्शिताको आश्वासन दिनुभएको छ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नुभयो। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लडाकु विमानहरूले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसित भेटवार्ता गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एसियामा जारी युएईसित सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका हमलाहरूको कडा निन्दा गर्नुहुँदै यो हमलाहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाइ भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएई नेतृत्वले देखाएको लचिलोपनको सराहना गर्नुभयो।
1: जिस संयम करे और विलन का परिचय दिखाया यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
0: श्री मोदी ले संयुक्त अरब अमिरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्दै विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र बाटो रहेको बताउनु भएको छ।
1: पश्चिम एशिया क्षेत्रले युद्धकी परिस्थितिका प्रभाव आज पूरे विश्वमा देखाइ दे रहा है। भारतले हमेशा समस्याओं के समाधान के लिए डायलॉग और डिप्लोमेसी को प्राथमिकता दी है। फ्री, ओपन और सेफ बनाए रखना ये हमारी सबसे बड़ी प्राथमिकता है। इस विषय में अंतर्राष्ट्रीय कानूनों का पालन आवश्यक है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा रहेगा।
0: दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। हाम्रो संवाददाताबाट सुन्नुहोस् एक विशेष रिपोर्ट।
2: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर इंफ्रास्ट्रक्चर की। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: आफ्नो भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री आज नेदरल्याण्डको लागि प्रस्थान गर्नुहुनेछ र राजा विलियम एलेक्ज्याण्डर तथा रानी मेक्सिमासित भेटवार्ता गर्नुहुनेछ। उहाँले प्रधानमन्त्री रोप जेटेनसित पनि वार्ता गर्नुहुनेछ। श्री मोदीले आइतबार स्वीडेनको गोथेनबर्गको भ्रमण गर्नुहुनेछ र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। 18 मईमा प्रधानमन्त्री मोदी तेस्रो भारत नोर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नु हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा वहाँ 19 मईमा इटली जानुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारिएको र प्रभावकारी बहुपक्षीय प्रणालीको लक्ष्यलाई अगाडि बढाउन भारत सबै साझेदारहरूसित मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिनको सत्रमा डाक्टर जयशंकरले भन्नुभयो, चर्चाले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा बहुपक्षीय सहयोगलाई सुदृढ पार्न सबै नेताहरूले दिने महत्वलाई प्रकाश पार्छ। उहाँले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न तत्काल आवश्यकता रहेको बताउनुभयो। विदेश मन्त्रीले भन्नुभयो, भारतले वर्तमान वास्तविकताहरू प्रतिबिम्बित गर्ने र उदयमान बजारहरू र विकासशील देशहरूको आकांक्षा पूरा गर्ने सुधारिएको बहुपक्षीय प्रणालीलाई लगातार समर्थन गरेको छ। उहाँले जोड दिँदै भन्नुभयो, सबै देशहरूले विश्वव्यापी चुनौतीहरूको व्यवस्थापन गर्न मात्र नभएर अझ बढी लोकतान्त्रिक प्रतिनिधिमूलक र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीलाई आकार दिन मिलेर काम गर्नुपर्छ।
3: विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय वित्तीय संरचना में सुधार की तत्काल आवश्यकता है। उन्होंने कहा कि भारत ने लगातार सुधारित बहुपक्षीय व्यवस्था का समर्थन किया है जो मौजूदा वास्तविकताओं को दर्शाए तथा उभरते बाजारों तथा विकासशील देशों की आकांक्षाओं को पूरा करे। उन्होंने कहा कि सभी देशों को न केवल वैश्विक चुनौतियों का प्रबंधन करने के लिए बल्कि और अधिक लोकतांत्रिक प्रतिनिधित्व करने वाली और समानतापूर्ण अंतर्राष्ट्रीय व्यवस्था को आकार देने में मिलकर काम करना चाहिए। डॉ जयशंकर ने कहा कि सुधारित बहुपक्षीय व्यवस्था में संप्रभुता और क्षेत्रीय अखंडता के लिए सम्मान और अंतर्राष्ट्रीय कानून का पालन होना चाहिए। अक्षत की रिपोर्ट के साथ समाचार कक्ष से जागृति शर्मा।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा इरानका विदेश मन्त्री अब्बास अरागचीसित भेटवार्ता गर्नुभयो। श्री जयशंकरले एक सामाजिक सञ्जाल पोस्टमा दुवै नेताले पश्चिम एसियाको स्थिति र यसको प्रभावबारे चर्चा गरेको बताउनु भएको छ। उहाँले आज क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेज प्यारेलासित पनि भेट गर्नुभयो। दुवै नेताले स्वास्थ्य विकास, साझेदारी र क्षमता निर्माणमा केन्द्रित सहकार्यबारे छलफल गर्नुभयो। उहाँहरूले दुवै देशका विदेश मन्त्रालयहरू बीच नियमित परामर्श गर्न एक समझदारी पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनर्परीक्षा 21 जुनमा आयोजित गर्ने घोषणा गरेको छ। सोशियल मीडिया पोस्टमा एजेन्सीले उम्मेद्वारहरू र अभिभावकहरूलाई एनटीएको आधिकारिक च्यानलहरूमा मात्र विश्वास गर्न अनुरोध गरेको छ। यसअघि यस महिनाको 3 तारिकमा आयोजित परीक्षा कथित पेपर लिकका कारण रद्द गरिएको थियो र सीबीआईले यस मामिलामा जाँच गरिरहेको छ। आगामी राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट परीक्षाको तयारीको समीक्षा गर्न हिजो राति केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आवासमा एक उच्च स्तरीय बैठक भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, विद्यार्थीहरू सरकारको प्राथमिकता हो र सरकार उनीहरूप्रति संवेदनशील छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा श्री प्रधानले भन्नुभयो, राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026 परीक्षा पुनः 21 जुनमा आयोजित गर्ने घोषणा गरेको छ। उहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जुनसम्ममा प्रवेश कार्ड उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले भन्नुभयो, वर्तमानमा ओएमआर मोडमा आयोजित हुने नीट युजी परीक्षा अर्को वर्षदेखि कम्प्युटर आधारित अर्थात सीबीटीको माध्यमले हुनेछ। शिक्षा मन्त्रीले एनटीएमा ठोस सुधारको खाँचो छ भन्नुभयो। उहाँले भविष्यमा कुनै पनि अनियमितता हुन नदिन परीक्षा प्रणालीलाई सुदृढ पार्ने सम्बन्धी उपायहरू अप्नाइनेछ भन्नुभयो। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कोचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा उहाँको नामको पुष्टि गर्यो। तृणमूल कंग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिएन तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता शोभेन्दव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम जानुहुनेछ। पदभार ग्रहण गरेपछि उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री पूर्वोत्तर मामिला मन्त्री लगायत उपस्थित हुने अपेक्षा गरिएको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीमा मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवसित भेटवार्ता गर्नुभयो। सोसियल मीडिया पोस्टमा श्री नायडूले राज्यसित सम्बन्धित प्रमुख विकासात्मक मुद्दाहरूमा विस्तृत छलफल भएको बताउनु भएको छ। उहाँले समावेशी विकास र सबैका लागि राम्रो हवाई सम्पर्कको प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप मध्यप्रदेशमा उड्डयन पूर्वाधारलाई सुदृढ पार्ने र क्षेत्रीय सम्पर्क बढाउने मन्त्रालयको प्रतिबद्धता दोहोर्याउनुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, आज विश्वले भारतलाई चासोका साथ मात्र नभएर सराहनीय नजरले पनि हेरिरहेको छ। नर्वेको एक समाचार पत्रमा पूर्व मन्त्री एरिक सोलहेममको लेख साझा गर्दै श्री यादवले भन्नुभयो, लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक र पर्यावरण अनुकूल विकास तथा लोकतान्त्रिक शक्तिलाई उजागर गर्दछ। केरलमको सबरीमाला मन्दिरमा हिजो साँझदेखि मासिक पूजा एडवम शुरू भयो। मन्दिरमा दर्शन बिहान 5 बजे गर्न सकिनेछ। श्रद्धालुहरूको लागि अनलाइन बुकिङ सुविधा उपलब्ध छ। उद्धमपुर जिल्लाको शिव पार्वती मन्दिरमा आयोजित हुने ऐतिहासिक 3 दिवसीय वार्षिक मंगोरी मेला आजदेखि शुरू भइरहेको छ। यसलाई शिव पार्वती मेलाको नामले पनि जानिन्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी चिनफिङ बीच आज महत्वपूर्ण वार्ता भयो। दुवै देशबीच विभिन्न मुद्दाहरूमा गहिरो मतभेद भए तापनि बैठकमा अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउन महत्वपूर्ण प्रगति भएको छ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, उहाँ र शी दुवै इरानमा संघर्षको अन्त्यको पक्षमा छन् र दुवैजना इरानलाई परमाणु हतियारबाट मुक्त हेर्न चाहन्छन्। उहाँले दुवै देशबीच महत्वपूर्ण व्यापार सम्झौता भएको बताउनुभयो। यसैबीच चीनले अमेरिकाका साथ कैयन नयाँ संयुक्त सम्झौताहरूमा हस्ताक्षर गरेको बताएको छ। थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। क्वार्टर फाइनलमा उनीहरूले ताकुमी नोमुरा र युची सिमा गोमीको जापानी जोडीलाई 21-12, 21-13 पराजित गरे। आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। म्याच लखनऊमा साँझ 7:30 सुरु हुनेछ। हिजो धर्मशालामा मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई 6 विकेटले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै पञ्जाबले निर्धारित 20 ओभरमा 200 रन बनाएको थियो। मुम्बईले 201 रनको लक्ष्य 6 विकेट 1 बल बाँकी रहँदा हासिल गर्यो। तिलक वर्मालाई प्लेयर अफ द म्याच घोषित गरियो। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जुनमा नीट युजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग शेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्रीको यूएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटली भ्रमण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 अर्थात आज 2026 संयुक्त अरब इमिरेट्सको आधिकारिक भ्रमण गर्नुहुनेछ। उहाँले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। उनीहरूले बलियो राजनीतिक, सांस्कृतिक, आर्थिक र जनता जनता सम्बन्धहरूद्वारा आधारित द्विपक्षीय व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्ने सम्भावना छ। यो भ्रमणले दुई देशहरूबीचको महत्वपूर्ण व्यापार र लगानी सम्बन्धलाई प्रवर्धन गर्न काम गर्नेछ। यूएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो र विगत 25 वर्षमा सञ्चयी रूपमा यसको सातौं सबैभन्दा ठूलो लगानी स्रोत हो। यूएईले 45 लाख भन्दा बढी भारतीय समुदायलाई आयोजना गरेको हुनाले यो भ्रमण उनीहरूको कल्याणको बारेमा छलफल गर्ने अवसर पनि हुनेछ। आफ्नो भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डका प्रधानमन्त्री श्री रोब जेटेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी मे 15 देखि 17 2026सम्म नेदरल्याण्डको औपचारिक भ्रमण गर्नुहुनेछ। वर्ष 2017 नेदरल्याण्ड भ्रमणपछि यो प्रधानमन्त्रीको दोस्रो पटकको भ्रमण हुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले राजा विलियम्स अलेक्जाण्डर रानी म्याक्सिमालाई भेट गर्नुहुनेछ र प्रधानमन्त्री रोब जेटेनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको भ्रमणले रक्षा, सुरक्षा, नवप्रवर्तन, हरियो, हाइड्रोजन, अर्धचालक र पानीमा रणनीतिक साझेदारी सहित विविध क्षेत्रहरूमा फैलिएको उच्चस्तरीय संलग्नता र घनिष्ठ सहयोगको गतिलाई अगाडि बढाउनेछ। नयाँ सरकारको कार्यकालको शुरूआतमा प्रधानमन्त्रीको भ्रमणले बहुआयामिक साझेदारीलाई अझ गहिरो र विस्तार गर्ने अवसर प्रदान गर्नुहुनेछ। स्वीडन अधिराज्यका प्रधानमन्त्री श्री अल्फ क्रिस्टरसनको निमन्त्रणामा प्रधानमन्त्री 17 देखि 18 मे 2026 स्वीडेनको गोथेनबर्गको यात्रा गर्नुहुनेछ। प्रधानमन्त्रीले यसअघि 2018 पहिलो पटक भारत नर्डेन शिखर सम्मेलनको लागि स्वीडनको भ्रमण गर्नुभएको थियो। श्री मोदीले श्री क्रिस्टरसनसँग द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्न र द्विपक्षीय व्यापार बढाउन सहयोगका नयाँ अवसरहरू अन्वेषण गर्न द्विपक्षीय वार्ता गर्नुहुनेछ, जुन 7.75 अरब अमेरिकी डलर पुगेको छ र भारतमा स्विडिस एफडीआई 2.825 अरब अमेरिकी डलरदेखि 2025 पुगेको छ। साथै हरित संक्रमण, एआई उद्यमान प्रवृत्तिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, आन्तरिक जलवायु कार्य र जनता जनता सम्बन्धमा सहकार्य हुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्रीले तेस्रो भारत नर्डेन शिखर सम्मेलन र द्विपक्षीय संलग्नताका लागि 18 देखि 19 मे 2026 नर्वेको औपचारिक भ्रमण गर्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वे भ्रमणको पहिलो अवसर हुनेछ। यो 43 वर्षमा भारतबाट नर्वेमा
7: आकाशवाणी सिलगढ़ी अनुष्ठान प्रचारित होच्छे मीडियम वेव 421.9 मीटारे अर्थात 711 किलोहर्ट्ज एवं একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। স্টুডিওর ঘড়িতে এখন সময় 3টে বেজে 38 সেকেন্ড। আজ শুক্রবার। সাপ্তাহিক জরুরি কারিগরি রক্ষণাবেক্ষণের জন্য 711 কিলোহার্টজের ট্রান্সমিটার বন্ধ রাখা হবে বেলা 3টে থেকে বিকেল 5টা পর্যন্ত। পরবর্তী অনুষ্ঠান প্রচারিত হবে শুধুমাত্র 101.4 মেগাহার্টজ প্রচারতরঙ্গে।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। कार्यवाहक अध्यक्ष तापस रायको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रीम गरिने आज घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आईपीएस अधिकारीहरूलाई निलम्बन गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनीहरू विरूद्ध विभागीय अनुसन्धान जारी गरिने बताउनु भएको छ। किराती खम्बुराई सांस्कृतिक संस्थान सुनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। अनि घुम बोइजका विद्यालयका विद्यार्थी मुस्तफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जिलिङ जिल्लामा प्रथम स्थान हासिल गरेका छन्। अब समाचार विस्तारमा। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कुचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रायको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा उहाँको नामको पुष्टि गर्यो। तृणमूल कांग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिएनन्। तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता सुवनदेव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रीम गरिने आज घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, यस पहलको उद्देश्य पारदर्शिता बढाउनु र जनतालाई उनीहरूका निर्वाचित प्रतिनिधिहरूको कामकाजसित प्रत्यक्ष जोड्नु हो। विधानसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीले अबदेखि पश्चिम बंगाल विधानसभाभित्रको कार्यवाही लाइभ प्रसारण गरिने बताउनुभयो। उहाँले भन्नुभयो, राज्यका जनताले वास्तविक समयमा सदनको गतिविधि हेर्न र उनीहरूका निर्वाचित विधायकहरूले बहस र चर्चामा कसरी भाग लिइरहेका छन् भनेर बुझ्नेछन्। मुख्यमन्त्रीले शासन प्रणालीमा पारदर्शिता सुनिश्चित गर्न यो कदम चालिएको बताउनुभयो। शुभेन्दु अधिकारी अनुसार सदनमा सांसदहरूलाई निर्वाचित गरेका नागरिकहरूलाई आफ्ना प्रतिनिधिहरूले कसरी सार्वजनिक मुद्दा उठाइरहेका छन् र आफ्नो जिम्मेवारी कसरी निर्वाह गरिरहेका छन् भनेर जान्न पाउने अधिकार छ। शुभेन्दु अधिकारीले लाइभ स्ट्रिमिङ व्यवस्था मार्फत मतदाताहरूले आफ्ना निर्वाचित नेताहरू सदनमा कति सक्रिय छन् र जनहितका मुद्दाहरूलाई कति गम्भीरतापूर्वक उठाइरहेका छन् भन्ने कुराको मूल्याङ्कन गर्न सक्ने बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टी सरकारले बंगलादेशको सीमामा लम्बित बार लगाउने कार्यलाई तीव्रता दिन सीमा सुरक्षा बल बीएसएफलाई जमिन हस्तान्तरण गर्न 3-स्तरीय रणनीति तयार गरेको छ। राज्य सचिवालय सूत्रहरू अनुसार सरकारले यो सम्पूर्ण प्रक्रिया 45 दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: सूत्र अनुसार रणनीतिको पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमाका ती भागहरूमा उपलब्ध सरकारी जमिन तुरन्तै बीएसएफलाई सुम्पिनेछ, जहाँ अहिलेसम्म बार लगाइएको छैन। यस चरणमा काँडेतार लगाउने पहिलो चरण तत्काल सुरु गरिनेछ। दोस्रो चरणमा सिमानासित रहेको निजी भूखण्ड अधिग्रहण गरिनेछ। जमिन मालिकहरूलाई हालको बजार मूल्यभन्दा बढी दरमा क्षतिपूर्ति प्रदान गरिनेछ। जमिन अधिग्रहण गरिसकेपछि बार लगाउने दोस्रो चरण सुरु गर्न सकोस् भनेर यसलाई बीएसएफलाई हस्तान्तरण गरिनेछ। तेस्रो चरणमा सीमा क्षेत्रका अतिक्रमण जमिन खाली गरिनेछ। सरकारले यी जमिनहरू कब्जा लिनेछन् र बीएसएफलाई हस्तान्तरण गर्नेछन्, जसबाट सम्पूर्ण प्रक्रिया पूर्ण गर्न सकियोस्। राज्यकी मुख्य सचिव नन्दनी चक्रवर्तीलाई यो सम्पूर्ण प्रक्रियाको निगरानीको जिम्मेवारी दिएको छ। उहाँलाई विकास कार्यको प्रधान समन्वयकको रूपमा नियुक्ति गरिएको छ र उहाँले बीएसएफलाई जमिन हस्तान्तरण प्रक्रियाको सहज सम्पन्नताको निरीक्षण गर्नुहुनेछ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
0: पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आईपीएस अधिकारीहरूलाई निलम्बन गरेको छ। कर्तव्यमा लापरवाही गरेको, पीड़ितका आमा बाबुलाई घुस दिएको र सरकारी अनुमति बिना मीडिया ब्रिफिङ गरेको आरोपमा आज कलकत्ताका पूर्व पुलिस आयुक्त विनीत रोय विनीत गोयल, पूर्व उपायुक्त इन्दिरा मुखर्जी र अभिषेक गुप्तालाई निलम्बित गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मीडियालाई बताउनु भए अनुसार उनीहरू विरूद्ध विभागीय अनुसन्धान गरिनेछ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा कार्यरत एक महिला स्नातकोत्तर रेजिडेन्ट डाक्टरको अगस्त 2024 दुष्कर्म र हत्या गरिएको थियो। पीड़ितका आमा बाबुले न्यायको माग गर्दै आएका छन्। डाक्टरकी आमा रत्ना देवनाथ पानीहट्टी निर्वाचन क्षेत्रबाट नवगठित पश्चिम बंगाल विधानसभामा निर्वाचित भएकी थिइन्। आरजीकर घटनाले राज्य, देश र विदेशमा व्यापक विरोध प्रदर्शन भएको थियो। पश्चिम बंगालमा महिलाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ व्यवस्था लागू गर्ने दिशामा कदम अगाडि बढ़ाइएको छ। भाजपाको सरकार बनेपछि राज्यमा महिलाहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर जारी गर्ने निर्देश दिएको छ, जसलाई जियो ट्र्याकिङ तकनिकीसित जोड़िनेछ। यस आशयको जानकारी गराउनुहुँदै आसनसोल दक्षिणकी विधायक तथा मन्त्री अग्निमित्र पलले भन्नुभयो, राज्यमा महिलाहरूलाई पूर्ण स्वतन्त्रता दिने दिशामा यो एउटा महत्वपूर्ण पहल हो। उहाँले भन्नुभयो, अब महिलाहरू कुनै पनि समयमा कुनै पनि आवश्यकताको लागि घरदेखि बाहिर जान

0: सक्नेछन् र आफ्नो रुचिकर पहिरन लगाउन सक्नेछन् वा आफ्नो जीवनशैली अपनाउनको लागि कुनै पनि प्रकारको रोगको सामना गर्नु पर्ने छैन। उहाँले प्रस्तावित हेल्पलाइन नम्बर 181 हुनेछ, जसको माध्यमबाट आपतकालीन स्थितिमा सम्पर्क गरे सम्बन्धित महिलाको लोकेसन तुरन्त ट्रेस गर्न सकिन्छ अनि उसलाई सहायता उपलब्ध गराइनेछ। यस अतिरिक्त राज्यको प्रत्येक थानामा महिला हेल्पलाइन डेस्क स्थापित गर्ने योजना पनि लागू गरिँदैछ, ताकि महिलाहरूसित सम्बन्धित मामिलाहरूको संवेदनशील तथा तत्काल समाधान गर्न सकोस् भनी बताउनुभयो। पश्चिम बंगालका पूर्व खाद्य मन्त्री एवं मध्यम ग्रामबाट तृणमूल कांग्रेस विधायक रथिन घोष आज बिहान प्रवर्तन निर्देशनालय ईडीको सर्चलेक स्थित कार्यालयमा पुगेका छन्। घोषलाई नगर निकाय भर्ती घोटाला प्रकरणको अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले पटक पटक समन जारी गरेको थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: स्रोतका अनुसार रथिन घोष बिहान लगभग 10:30 बजे सीजीओ कम्प्लेक्स स्थित ईडी कार्यालय पुगेका हुन्। कार्यालय प्रवेश गर्नुअघि संचारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूलाई कुन कारणले बोलाइएको हो भन्ने जानकारी नभएको बताएका थिए। ईडीले नगर निकाय भर्ती घोटाला प्रकरणमा अनियमितता तथा आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गरिरहेको छ। यसै क्रममा विभिन्न राजनीतिक नेता तथा प्रशासनिक अधिकारीहरूसँग सोधपूछ भइसकेको छ। केन्द्रीय एजेन्सी स्रोतहरूका अनुसार रथिन घोषसँग सोधपूछ शुरू भइसकेको छ। नगर निगम भर्ती प्रकरणसँग सम्बन्धित भ्रष्टाचारका विभिन्न कागजात अनुसन्धान एजेन्सीको हात लागेकोले सोही आधारमा उनीसँग बयान लिने कार्य भइरहेको बताइएको छ। उल्लेखनीय छ, यही प्रकरणमा 3 दिन अघि पूर्व अग्निशमन मन्त्री तथा टीएमसीका प्रभावशाली नेता सुजित बोसलाई पनि सोधपूछका लागि बोलाइएको थियो, जसपछि उनलाई पक्राउ गरिएको थियो। आकाशवाणी खरसाङको समाचार कक्षबाट अलिशा खवास।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। प्रवर्तन निर्देशनालय ईडीले लगभग 10:30 घण्टा सोधपूछपछि हिज कलकत्ता पुलिसका डिप्टी कमिश्नर डीसीपी सन्तानु सिंह विश्वासलाई पक्राउ गरेको छ। यो मामिला वारेन्ट अपराधी विश्वजित पोद्दार उर्फ सोना पप्पू र व्यापारी जय कामदारद्वारा सञ्चालित कथित जबरजस्ती असुली र जग्गा हडप्ने ऱ्याकेटसँग सम्बन्धित छ। ईडीका एक अधिकारीले आज बिहान पक्राउको पुष्टि गर्दै शान्तनु सिन्हा विश्वासले अनुसन्धानमा सहयोग नगरेको बताएका छन्, जसले गर्दा उनीमाथि कार्यवाही भएको हो। स्रोतका अनुसार उनीलाई हिज बिहानदेखि कोलकाताको सीजीओ कम्प्लेक्स स्थित ईडी कार्यालयमा सोधपूछ गरियो। जानकारी लुकाएको र अनुसन्धानमा सहयोग नगरेको आरोपमा उनलाई राति 10 बजेतिर पक्राउ गरिएको थियो। ईडीले पहिले उनलाई सोधपूछका लागि धेरै सूचना पठाएको थियो। विश्वासलाई पश्चिम बंगाल विधानसभा चुनावमा दोस्रो चरणको मतदान हुनुभन्दा एक दिन अघि 28 अप्रेलमा पनि उपस्थित हुन भनिएको थियो, तर उनी त्यस दिन पनि उपस्थित भएनन्। उनको निरन्तर अनुपस्थितिपछि एजेन्सीले बुधबार उनको ठेगाना पत्ता लगाउन सुरक्षा निर्देशनालयको सहयोग मागेको थियो। कलकत्ता पुलिसले दर्ता गरेको एफआईआरमा सोना पप्पूमाथि जबरजस्ती दंगा, चन्दा, हत्याको प्रयास, आपराधिक षड्यन्त्र र ऐतिहासिक हतियार ऐन लगायतका धेरै गम्भीर अपराधहरूको आरोप लगाइएको छ। लङभ्यू चियाबारीका श्रमिकहरूको रिले अनसन 22 दिन पूरा गर्यो, तर अझसम्म उनीहरूको माग पूरा हुन सकेको छैन। खरसाङ खण्ड अन्तर्गत पर्ने लङभ्यू चिया कमानका श्रमिकहरूको रिले अनसन जारी छ। कमानका श्रमिकहरूको पीएफ, ग्रेजुटी, बकाया हाजिरा, वेतन आजसम्म कमान पक्षले भुक्तान नगरेको विरोधमा चिया श्रमिकहरू रिले अनसनमा बसेका हुन्। आज 22 दिन पूरा हुँदा पनि यसमाथि कमान पक्षले कुनै पहल नगरेको श्रमिकहरूको आरोप छ। चिया श्रमिकहरूले जनाए अनुसार लङभ्यूका श्रमिकहरूको पीएफ मई 2026 लगभग 10 करोड रुपियाँ, ग्रेजुटीको 83,31,468 रुपियाँ, 5 महिनाको स्टाफ वेतन लगायतका बकाया रकमहरू रहेको छ।

0: गत 10 मार्चको दिन लङभ्यू कमान विषय भएको सम्झौता अनुसार आजसम्म कमानको समस्या समाधान हुन नसकेकोमा चिया श्रमिकहरू क्षुब्ध बनेका छन्। चिया श्रमिकहरूलाई न्याय दिलाउन जीटीए अनि राज्य सरकारले यथाशीघ्र पहल गर्नुपर्ने माग पनि उठिरहेको छ। खरसाङ स्थित भिक्टोरिया बोयज स्कूलको पुरानो क्वार्टरमा भीषण आग लागि भएको छ। आज दिउँसो लगभग 3:30 खरसाङको भिक्टोरिया बोयज स्कूल परिसरभित्र रहेका पुराना क्वार्टरमध्ये एकमा अचानक भीषण आग लागि भएको हो। आगो द्रुत गतिमा फैलिएको कारण स्कूलका कर्मचारी तथा स्थानीय बासिन्दाहरूले केही गर्ने अवसर नै नपाएको बताइएको छ। स्थानीयले तुरन्त खबर गरेपछि दमकलका टोली समयमै आइपुगेका थिए र कडा मेहनतपछि आगोलाई नियन्त्रणमा लिन सफल भए। भिक्टोरियाका स्थानीय राकेश गजमेरका अनुसार क्वार्टर पूर्ण रूपमा खरानीमा परिणत भए तापनि स्कूल भवन तथा अन्य संरचनामा कुनै क्षति पुगेको छैन। किराती खम्बुराई सांस्कृतिक संस्थान सुनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय किराती खम्बुराई सुनादा शाखाका प्रतिनिधिवर्ग अनि सदस्यहरूको लेखिनीय उपस्थिति रहेको थियो। मङमा शोभा राईद्वारा विधिपूर्वक पूजा अर्चना गर्दै प्रकृति पूजक किराती धर्मावलम्बीहरूले सुम्निमा पारुहाङको आराधना गर्दै राम्रो खेतीपाती सुख शान्ति समृद्धि तथा मानव कल्याणको कामना गरेको संस्थानका सचिव अजय राईले जानकारी दिएका छन्। उभौली पर्वले चराचुरुङ्गी वनस्पति र मानिसहरू उभो अर्थात लेकतिर उक्लने प्राकृतिक चक्रलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दछ। यस पर्वले प्रकृतिको सम्मान पुर्खाहरूको स्मरण तथा सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ। घुम बोइजका विद्यार्थी मुस्ताफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जीलिङ जिल्लामा प्रथम स्थान हासिल गरेको छ। हुसेनले 500 पूर्णाङ्क मध्ये 454 अङ्क ल्याएर जिल्लामा टप्पर बनेका छन्। यस उपलब्धिप्रति खुसी प्रकट गर्दै घुम जोरबङ्लो पिपल्स अर्गनाइजेसनका अध्यक्ष तथा घुम बाल प्राथमिक पाठशालाका प्रधान अध्यापक साङ्गे डुक्पाले एक भिडियो सार्वजनिक गर्दै मुस्ताफा हुसेनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। हुसेनले यस्तो उत्कृष्ट परिणामले घुम क्षेत्रको शैक्षिक गौरव बढाएको उल्लेख गर्दै विद्यार्थीको उज्जवल भविष्यको कामना पनि गरेका छन्। मर्म प्रेम सुन्दर उच्चतर माध्यमिक विद्यालयले स्थापनाको 50 वर्ष पुगेको अवसरमा विद्यालय प्रेक्षगृहमा वर्षव्यापी रूपमा भव्यताको साथमा स्वर्ण जयन्ती शुरू गर्यो। सहशिक्षक विषम राय अनि शिक्षिका प्रजानिका ठटालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक प्रभारी राजेश राईले गरेका थिए भने अवकाशप्राप्त प्रधान अध्यापक पीसी देउसा प्रमुख रूपमा उपस्थित थिए। यसरी नै वरिष्ठ अतिथिमा विद्यालयका संस्थापक सदस्य तथा पूर्व शिक्षकहरूको उपस्थिति रहेको थियो। मालदा जिल्लामा लागू औषध विरुद्ध ठूलो कारवाहीमा इङ्गिसबजार थाना पुलिसले ब्राउन सुगर बनाउने कच्चा पदार्थ सहित एक तस्करलाई पक्राउ गरेको छ। आरोपीलाई 10 दिनको पुलिस हिरासतमा राख्न माग गर्दै आज मालदा अदालतमा पेश गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रिम गरिने आज घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 IPS अधिकारीलाई निलम्बन गरेको छ। किराती खम्बुराई सांस्कृतिक संस्थान सोनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। अनि घुम बोइज विद्यालयका विद्यार्थी मुस्ताफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जीलिङ जिल्लामा प्रथम स्थान हासिल गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েব 711 kHz এবং নিউজ অন AIR অ্যাপের মাধ্যমে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমে শুনবেন বরসাত কি এক রাত, ছায়াছবির গান লতা মঙ্গেশকর এবং কিশোর কুমারের কণ্ঠে

प्रधानमन्त्री आफ्नो युएई र युरोपको 6 दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगे। सिक्किमको 51 राज्य स्थापना दिवसको अवसरमा उपराष्ट्रपतिको सहभागिता हुने। नीट युजी 2026 परीक्षा पुनः 21 जूनमा सञ्चालन हुने। प्रधानमन्त्रीको आह्वान पछि सर्वोच्च न्यायालयले पनि इन्धन बचत उपायको गर्यो घोषणा। सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्धियाले गरे भ्रमण। समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो संयुक्त अरब एमिरेट्स युएई र युरोपको 6 दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगेका छन्। अबुधाबी विमानस्थलमा युएईका

0: राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले उनलाई स्वागत गरेको थिए। प्रधानमन्त्री मोदीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। साथै युएईका एफ 16 लडाकू विमानले अमिरतको हवाई क्षेत्रमा प्रवेश गर्दा उनको विमानलाई सुरक्षा प्रदान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति शेख मोहम्मद बिन जायद बीच द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा ऊर्जा सहकार्य तथा द्विपक्षीय व्यापारका विषयमा विशेष छलफल भएको बताइएको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा परेको असर बीच यो भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले युएईमाथि हालै भएका आक्रमणहरूको कड़ा शब्दमा निन्दा गर्दै त्यस्ता गतिविधि पूर्ण रूपमा अस्वीकार्य रहेको बताए। उनले थप भनेका छन्,
1: और दुर्लभ का परिचय दिखाया है। यह बहुत ही सराहनीय राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
0: राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा युएई नेतृत्वले देखाएको दृढता र संयमताको प्रशंसा गरे। साथै वर्तमान विश्व परिस्थिति र संघर्षका बीच संवाद र कूटनीति नै समाधानको एकमात्र माध्यम भएको उल्लेख गर्दै भारत युएईको साथमा रहेको स्पष्ट पारे। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम भ्रमणमा आउँदैछन्। उपराष्ट्रपति नियुक्त भएपछि उनको यो पहिलो सिक्किम भ्रमण हुनेछ। भ्रमणका क्रममा उपराष्ट्रपति राधाकृष्णन गान्तोकमा आयोजना हुने सिक्किम राज्य स्थापना दिवस समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। गान्तोक स्थित मनन केन्द्रमा आयोजना हुने उक्त कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया सहभागी हुने सम्भावना रहेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरू सरकारको प्राथमिकतामा रहेको र उनीहरूका विषयमा सरकार संवेदनशील रहेको बताएका छन्। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजीसी 2026 परीक्षा पुनः आगामी जून 21 सञ्चालन गर्ने घोषणा गरेको जानकारी दिएका छन्। उनका अनुसार परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई जुन 14 भित्र प्रवेश पत्र उपलब्ध गराइनेछ। साथै हाल ओएमआर मोडमा सञ्चालन हुँदै आएको नीट यूजी परीक्षा आगामी वर्षदेखि कम्प्यूटर आधारित परीक्षण सीबीटी प्रणाली मार्फत सञ्चालन गरिने उनले बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले थप भने,
2: परीक्षा में थोड़ा हमको जो उनकी फॉर्मेलिटीज है, ओएमआर शीट को दस्तखत करना, आरंभ में एक बार करना, अंत में भी एक बार करना, उसमें हमारी विद्यार्थियों कोर टाइम में कटौती हुई थी। जो 2 से 5 एग्जामिनेशन टाइम था उसको ध्यान में रखते एनटीए ने थोड़ी देख निष्पत्ति किया है कि उसको और 15 मिनट बढ़ाए। 2 से शुरू होगा 5:15 तक ये परीक्षा की समय बढ़ाया जाएगा। एडमिट कार्ड, इस बार के एडमिट कार्ड 14 जून तक सभी को पहुँच जाएगा।
0: शिक्षा मन्त्री प्रधानले एनटीएमा ठोस सुधार आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा कुनै पनि प्रकारका अनियमितता रोक्न परीक्षा प्रणालीलाई अझ सुदृढ़ बनाइने जानकारी दिए। योग्य विद्यार्थीहरू नक्कली परीक्षार्थी वा शिक्षा माफियाको चलखेलका कारण आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। संसदीय कार्यमन्त्री किरेन रिजिजुले पश्चिम एशियामा जारी द्वन्द्वपछि विश्वभर इन्धनको मूल्य बढे पनि भारतले तुलनात्मक रूपमा स्थिर अवस्था कायम राख्न सफल भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले धेरै देशहरूमा पेट्रोल र डिजेलको मूल्य 20% देखि